0: उज्यालो बालेर जुत्ता अझ घरको चोरा हिँड्नु पर्ने र त्यो त सबै कुकिहाल्छ नि
1: भन्नु सक्ने

0: विषय त वरिपरि ढुङ्गाहरू फुटेर तारतमैयाहरू दिशाहरूमा दिशाहरू सर पाउन सक्ने भएकोले सरकारले पनि भन्नुभएको थियो
1: सतर्कता अपना
2: रेडियो प्रभाव एक्शन द्वारा सभी प्रचार संदेश।

कार अनि हामी सबै तपाईँलाई हामीलाई के साह्रो पर्छ सपना

आर्थिक प्रसार आर्थिक प्रभावले दुई राम्रो भएकाले यसबाट आर्थिक रूपमा दुई लाख मिली भएको अमरगढी आजका किसान कमल सिंह थुपानको अनुभव छ।

0: गरेर सफाई काज यात्राहरू र डेङ्गुको नाम फुटेको प्रकारबाट बच्ने उपाय गर्दै तिन महिने अभियान सञ्चालन गरेको छ। यो अभियान सञ्चालन गर्ने क्रममा डेङ्गु गराउने नाम फुटेको प्रति विकास हुने ठाउँको खोली गर्ने नष्ट गर्ने घरमा पनि सरसफाई गर्ने र व्यक्तिगत रूपमा नाम फुटेको प्रकारबाट पुग्ने उपायहरूमा सचेत सबैलाई सुशील भइने सचेतना अभिवृद्धि गरिने काम गरिनेछ।
1: हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन हुनेछ। लगातारको पानी सँगै आएको व्यापी प्रभावका कारण देशभरका विभिन्न क्षेत्रबाट

Thank you.

Thank you.

Yeah.

Thank you.

मंत्रालय बोला

Thank you.

Saya

0: یہ کافر ہی جو عمل کریں گے اور ہم کے
1: زندگی جیون کا مجھے شروع کر

सरकारले एमपीआरले सार्वजनिक उत्कृष्ट प्रहरीकाहरू प्रहरी वरिष्ठ नायक निरीक्षक जनक बहादुर बुढालाई घोषणा गरेको छ। प्रहरी चौकी मर्मतका इन्चार्जको रूपमा 2082 साल चैत 15 गतेदेखि कार्यरत बुढाले विभागीय नीति निर्देशन र संगठनको मूल्य मान्यतालाई आत्मसात गर्दै जिम्मेवारी कुशलता

पड़ते हैं कप्तान हेमंत कुमार उन्होंने मापदंडा अनुसार तालाबों मोटाई नतुबू कंक्रीट को गुणस्तर मापने कमती में 14 दिन तालाब भरकर ठाव में पानी हाल छोड़े नराख्ता बिल्डिंग कोर्स उमकिने गई पूर्व शाखा की प्रमुख सबिना राणा भक्ति बिल्डिंग कोर्स सभी निस्कनाले ठेकेदार कम्पनीलाई पनि निस्केकोले ठेकेदार कम्पनीलाई पनि फोन र पत्राचार गरी तत्काल मर्मत गर्ने निर्देशन दिइसकेको छ। कम्पनीको 5 वर्षसम्म सम्बन्धित कम्पनीले मर्मत गर्नुपर्ने सम्झौतामा उल्लेख छ। राजापुर स्थित घरसारीमा लुकाइए राखेको अवस्थामा पूर्व बन्दुक फेला परेको छ। राजापुर नगरपालिका 10 कन्जेल कन्जेनिरपुर स्थित घरसारीमा राखिएको अवस्थामा बारापुर 1 नलको भुवा बन्दुक बिहिबार राति 11 बजे फेला परेको छ। घरसारीमा लुकाएर राखिएको बन्दुक कसले राख्यो भन्ने अझै खुलेको छैन। उच्च अदालत तुलसीपुर नेपाल इजलासले मुक्त कमैया तथा भूमिगन सुकुम्बासीले प्राप्त गरेको जग्गामा अंशबन्धन नामसाई तथा दाखिला खारेज गर्न बाटो खुलाइदिएको छ। न्यायाधीशले मदन पोखरेल र शकुन्तला घिमिरेको संयुक्त इजलासले असार 32 गते भूमि प्रशासन कार्यालय बाँकी घरपुटा नाममा प्रमाणित जारी गर्दै कानून बमोजिम आवश्यक प्रक्रिया पूरा भएको अवस्थामा अंशबन्धन नामसाई तथा दाखिल खारेज गर्न आदेश दिएको छ। थारू सहितले 2082/28 गते दायर गरेको सार्वजनिक सरोकारको रिटमाथिको सुनवाईपछि आएको आदेशमा अदालतले विभिन्न आयोग मार्फत जग्गा दिने प्रमाणपूर्जा पाए पनि अभिलेख अध्यावधि हुन नसकेका तथा अझै जग्गा विहीन रहेका भूमि सुकुम्बासीको समस्या समाधानका लागि सरकारलाई आवश्यक पहल गर्न पनि निर्देशन दिएको छ। सरकारले 2058 सालमा वितरण भएको जग्गामा 10 वर्षसम्म बेचबिखन हक हस्तान्तरण दान वा धितो राख्न नपाउने व्यवस्था रहेकोले 2 दशकभन्दा बढी समयदेखि अंशबन्धन नामसारी गर्न नपाएका मुक्त कमैया अदालत पुगेका थिए। कोरपुर 2 मुक्त कमैयाका अन्य थारू सीताराम थारू र सीमा थारू लगायत 250 भन्दा बढी प्रभावितले प्रभावितको तर्फबाट दायर गरिएको रिटमा फैसला आएपछि मुक्त कमैया अगुवा अन्य थारूले अदालतको आदेशलाई अंशबन्धन नामसारीको अधिकार कार्यान्वयन हुने बाटो खुलेको प्रतिक्रिया दिनुभएको छ। विगत 9 दिनदेखि सञ्चालनमा रहेको मिटर बेजी विरूद्धको आन्दोलन सरकार र पीड़ित पक्ष बीच नगुरी सहमति भएपछि स्थगित भएको छ। गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट शुरू भएको पैदल न्यायमार्ग 12 को निर्गत पुगेपछि असार 32 गते गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधि बीच वार्ता टोली गठन गर्ने सहमति भएको थियो। त्यसपछि काठमाडौँमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर लामिछानेको नेतृत्वमा सरकारी टोली गठन र पीड़ित पक्षको प्रतिनिधि अवधेश कुशवाहा बीच भएको वार्तापछि 9 बजे सहमति भएको हो। सहमति अनुसार सरकारले मिटर ब्याजीहरूलाई आर्थिक अपराध घोषणा गर्दै त्यसको पूर्ण उन्मूलनका लागि मन्त्री परिषदमा प्रस्ताव लैजाने 3 महिनाभित्र विशेष विधेयक तयार गरी नयाँ ऋण ल्याउने तथा मुद्दा हेर्न छुट्टै न्यायाधीश गठन गर्ने तयारी गरेको छ। बिहान 7 बजेको नेपाली भाषाको समाचारको अन्तिम आइसकेका छौँ। समाचार सक्नुभन्दा पहिले मुख्य सन्देश

ఆగ్రహం

जरूरत आवश्यकता एक अधिक और ये बाटो कुनै जिल्ला पनि स्थानीय कार्यालयमा गर्न सक्ने जनताको छ

संख्या लाई सरल बनाउनका निम्ति आफ्नो ठाउँबाट जे सहयोग गर्न सकिन्छ त्यो सहयोगमाथि प्रतिबन्ध लगाउने कुरा नै पहिलो कुरा हो। अब मानिसहरूले हामीले सबैमा व्यक्ति विकास निर्माण गर्छौँ केही विषय गर्दाखेरि त्यसको पनि दुई कुरा जान्छ। तपाईँ आजका दिनदेखि तपाईँले स्वास्थ्यमा गर्न लाग्दैछ, शिक्षामा गर्न लाग्दैछ, विभिन्नमा गर्न लाग्दैछ, त्यसको कारण चाहिँ के भन्दा हामीले सामान्य

পালিত হয়েছিল।

0: सबैजना भाइ सक्नुभयो आजको वाइस्टरको सन्तोष कुरा हुन्छ त
1: हुन्छ
0: हुन्छ आज हामी पहिलो जानुपूर्वको दक्षिणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ
1: हेर्नुहोस् यहाँ सुक्खा जमिनमा पानी नसक्ने जमिन भुक्को फुल्ने खाना फाटेमा पहिले फाटेको छ भने खाना फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: ल पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त अब पहिलो स्त्रीको लिला नसम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
1: हो नि पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने पानीको हुन सक्ने वा धमेलो हुने रुख र बिजुलीका पुलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु

0: पनि गर्नु हुँदैन। घरका सर सामान निकाले तपाईँ भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अग्लो गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ।
1: ज्यान बाँचे त ज्यान नभए के भन्छ।

स्वास्थ्य कार्यक्रम प्रत्याशी जनहित कार्यक्रम संदेश।

0: व्यस्त जनसंख्या उच्च रक्तचापको झुकिमा छन्। प्रस्तुत तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुँदा मुटु रोगको झुकिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिसो पदार्थ, माछा मासु कम खाऊ। खानामा साग्पा र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ। सुखमय जीवन बिताउँ।

कानुनले पुकारको यसलाई आजै

हजार सम्पर्क फोन नम्बर 0484-0092 0484-0010 साथ गरी फोन किया सक्षम फोन।

Thank you.

0: Saturday, Bucket Lines on Big Midnight Sunday.
1: Sunday's.

0: aquí.
1: Suasticare le proprie a settore di natale in sua

一个人

0: पक्षहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, हिराएर सुक्खा जमिनमा पानी र समी जमिन भुकको फुलले खाना पाटेमा पहिले फाटेको छ भने खाना कराकी नहुने र जमिन धसेको जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: पहिलोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिलो ईश्वरको लिएर सम्झेको त सचेतभन्दा पहिलो जाने संकेत थाहा हुने रहेछ है
1: भने पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पुलहरू ढल्किने जस्ता लक्षणहरू देख्न सक्छन्।
0: पहिलो जाने संकेत थाहा पाएर के गर्नु वर्षको ठुलो छोड्न सकिन्न
1: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने संकेत देख्यो भने तुरन्त सुरक्षित स्थलमा गइहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु हुँदैन
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्नेतर्फ लानु भनेको जोखिम बढाउनु हो सामानको लोप गरेर अनुरोध गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ
0: उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको मन ज्यानै नभए के मन के भन्छ

खाना रोजी स्वस्थ की जो स्वस्थ भविष्य के भाग हो।

हुन्छ, त्यस्तो विवाह कुनै कारणले हुन्छ? विवाह गराउनलाई कानुनी कारण के हुन्छ? बाल विवाह कानुनी अपराध हो, यसलाई आजै काट्नु पर्छ।

भनेर गएर शिक्षा बस्याएर पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थ

0: विश्वास की सेवा आवश्यक परेमा औषधि अस्पताल बाँसगरीमा सम्पर्क गर्न अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझमा 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा निरोग सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँकिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाईको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपंक्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्या अस्पताल प्रणाली शाखा भाँसडी मनाजी ग्राम पेट्रोल पम्पी
0: सम्पर्क नम्बर 84 4000 2010 4000 2010
1: साथै कोर्टको एघार प्रकोष्ठ जानकारी।

सैनिक खुराक सिक्नुमा तालिम विस्तारको रूपमा आवश्यकता हुने बाटो मुक्त नयाँ समाज पाँचकोरी नगर समिति आयोजना पाँचकोरी नगरपालिकाका आर्थिक सहयोग तथा कमयाम समाज नेपालका सम्मेलन दिवसीय कार्यक्रममा मुक्त नयाँ समाज पाँचकोरी अध्यक्ष स्तरीय थारूको अध्यक्षतामा हुने कार्यक्रममा मेरपरी गाउँका दलघर संस्थाका प्रतिनिधि मुक्त कमैया मुक्त कम्परी वासी लगायतका सहभागीकरण र स्वागत कार्यक्रमका अभियन्ता केतक माल स्वागतको अधिकारी सञ्चालन रोजगार सेवा केन्द्र मासिक रोजगार संयोजक सुभाष प्रजाधिकरण दिवसका अवसरमा छुट्टी मुक्त कमैयाका पहिचान पुनर्स्थापना कार्य

ہے، ہر

एक प्रोडक्शन का कहीं भोगना अवश्य दिन होना धन्यवाद।

खेती कार्यक्रम समस्या पड़ेगा।

決めたやつ。それは

0: संतुलित खाना खाई, व्यायाम शब्द करी, धूम्रपान मदिरा दूर रही नियंत्रण करी आज निर्णय कार्य जीवन हजार निशा रोग बाजी स्वस्थ जीवन अपनाई रेडियो पूर्वाचल को सहकार्य में स्वास्थ्य कार्यक्रम प्रत्याशी जनहित पुजारी सुनील
1: विश्व
2: स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।

पार्टी नेतृत्व संघ सहकारी दुबई विकल्प कसरी सेवा संघहरू जगाइनु भएको छ। दुबई सभापति दुर्गाप शर्माले गठबन्धनको नेतृत्वले सहमति सहकारीमा व्यवस्था गरेको भन्दै छुट्टी पन्ध्र महाधिवेशन गर्ने गरी छलफल अघि बढाएको छ। कांग्रेस नेता मीन विश्वकर्माले सीआईएनलाई भन्नुभयो।

0: रहेको छ। समयमा वर्षा नहुँदा अधिकांश जिल्लाहरूमा रोपाई फल बाँकी रहेको उप महानिर्देशक कोइरालाले सीआईएनसँग बताउनुभयो।
1: हाम्रो समग्र देशको सबै साथी प्रदेशको

उत्पादन सबै आधारित परिपूरकपछि किसानलाई फाइदा स्थायित्व र सङ्गीत अनि व्यक्तित्व

భారతీయ

சொல்வனை குறை கேட்டு சுமை அடைப்பட்ட ஒருவர் தங்கி கொடுத்து பகவனை காண சுட்டி அடைக்க பெற்றால் பங்களா சுட்டி காப்பளிக்க அடிமிக்க அடுத்த காப்பி लगाएको धन पिटेउन पत्रहरू छ सोही ठाउँका अर्का किसान सुमन सिंह पुनमगर बहुबाली लगाएका यहाँका किसान चैतमा धान लगाउँछन् चैतमा लगाएर पाकेको धान असार श्रममा पिट्याउँछन् र पुनः श्रमै बर्खे धान लगाउँछन् अन्यत्र धान लगाउने समयमा यहाँका किसान कतै क्षेत्र पनि टोकेर पाकेको धान काटिरहेका हुन्छन् भने धान काटेर सकेकाहरू नयाँ धान लगाउन खेत तयार गर्दै हुन्छन् आठ खैलिनीका किसान रूपाल खत्री दाजु जमिनको उपयोगिता खाद्यान्न उत्पादन वृद्धि र रोजगार सृजनाका लागि लुम्बिनीका बाह्र मध्ये रोटा र रुकुम बाहेक दस जिल्लामा चैत्य धानको खेती हुने गरेको छ स्वामी घाटका किसान हामीले यो चैत्य धान साएर भएर अहिले पर्ने धान रोप्दैछौँ उहाँले एक्लै पनि गर्नुहुन्छ मिलिजुली सब दिदीबहिनीहरू मिलेर अहिलेसम्म गरेर गर्छन् अनि अहिले आमाहरू ठुले आमाहरू यता पुगेको हुनुहुन्छ यहाँ बिउ काट्दै हुनुहुन्छ भोलि चाहिँ मेरो आफ्नै यो घरको मात्रै हो अनि लास्ट दिन चाहिँ अब रमाइलो हुन्छ नाच गाउने अनि रमाइलो हुन्छ।

सुशीला ओली सीआईएम रेडियो मध्य पश्चिम तपाईँ सर्वलक्ष्मी

0: cosa pasará para el otro.
1: Bueno,

चिन्हमध्ये अस्पतालमा आला तर भाग्यवश उहाँ ड्राइभाइट अथवा सुख कटाइरहन् पूजा पर्ना बाटकाहरूले सबको साथ विषालेर त्यो विशाल सबको पूर्ण रूपले बिस निछोडा अवस्थामा हुन सक्छ। पूर्ण रूपमा बिस छोडा हुनलाई फेरि उपचार सम्भव।

मैले विशेष केही स्वास्थ्यकर्मी आक्रमणको जे चाहिँ अस्पताल छ प्रभावित क्षेत्रमा उहाँकै कलाकृतिकाकर्षण चाहिने अस्पताल छ प्रभावित क्षेत्रमा जाकर विशेष केही स्वास्थ्यकर्मी डाक्टर साहब

0: स्वास्थ्य संस्थामा काम गर्न स्वास्थ्य कार्यान्वयनमै इटालियन देशको
1: अस्पताल प्राप्ति गर्न

Gracias.

स्वास्थ्य कार्य

0: Zeitbahner, die Stadt der Westkadern von der प्रस्तुत तथा तैयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा सेवन गर्दा शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता तनावबाट मुक्त रहँदा मुटु रोगबाट
1: रेडियो जनहित प्रचारी सन्देश।

एकैछिन

0: भनिरहेका चाहिँ र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी विस्थापित
0: रासायनिक बिसारीको सरकार

0: राइस गर्नुभयो, आजको राइसको छर्प सुरु गरौँ न त। आज हामी पहिलो जाने पूर्वको लक्षणहरूको बारेमा विज्ञानको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, किराहरू सुक्खा जमिनमा पानी र सर्ने, जमिन भुक्को फुल्ने, धाना पाकेमा पहिले फाटेको छ भने धाना परालिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छ त भनेको। हामीले त पहिलो स्तरको लिँदा सम्झेन त, सचेत गर्न पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुर सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका कोडहरू ढल्किने जस्ता लक्षणहरू देख्न सक्छ।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्त सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, त्यतिकै हिँडिहाल्नु मिलेन।
1: यस्तो गतिकै झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकालेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको रोग गरेर अनुरोध गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको छ, ज्यानै नभए के छ।

Santis.

0: करी संतरे खाना खाई व्यायाम शब्द करी
1: रेडियो